विषाक्त चीज ले तो

एक पटक सेवा करते हैं, भोगा अवश्य तिरुमला हस्त धन्यवाद।

0: तपाईँले हाइसक्नुभयो आजको उडाइसरको सफर सुरु गर्नुहुन्न त आज हामी पहिलो जानुपूर्वको दक्षिणको बारेमा टिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस् बिहारको सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँडा फाट्ने वा पहिले फाटेको छ भने ढाँडा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् पो भएको हामीले त पहिलो स्तरको लिइरहेको सम्झेको त सधैँभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जाने पहिले जमिन हुने बाटो चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुस झुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाए के भन्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हेरिहाल्नु मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
0: हो कुरा सही हो ज्यान बाँचे पो झन् ज्यान नभई के भन्
2: Radio Nova FM 2 Sunday Sunday Sunday

0: कथा सम्बन्धित कार्यविधि समयमा पठाइने एउटा जानकारी गरिन्छ।
1: नागरिक पाँच कुरा खाइएको थियो।

Ayrıca da bu mersin her başka bir nevi.

साझा तपाईँको सबैभन्दा सुरुमा भोलिदेखि देशभर भारी वर्षा आगमन पछि शिक्षा मन्त्रालयले जोखिमुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टाढ्न सर्वोच्च स्तरीय तहसँग बस्नुपर्ने आवश्यकता अनुसार विद्यालय

খবরদারি ব্যবস্থা ছ সতর্কতামূলক হামীলে यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ पूर्वाधार यस्तो आएको छ सतर्क हुन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई प्रदर्शनको अवस्था नम्बर तिन कमान्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो यो सिनारीमा सुरक्षाहरूको पनि अवस्था हुन्छ यातायात संसारको सन्दर्भमा यातायात विषयसँग कुरा गर्नुपर्ने बाटो पनि अवस्था हुन्छ होला सडक पनि अवस्था हुन्छ होला अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट गर्दैलाई

0: ಸಂಘಟನೆಗಳು ಮತ್ತೆ ಸಾರಿಗೆ ಟೊಕೆಗಳನ್ನು
1: ಸಂಜೆ ಸಂಸತ್ಕರ್.

0: नेटवर्क्सले मात्र देख्ने भनी प्रसारण भइरहेको साझा खबरमा भोटोको सिद्धारेपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम
1: तहसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नराम्रो अवस्थामा आउने कोसिस आफैले

Attention, attention, reporting ID.

0: यो सम्बन्धित निकायहरूले गठन हुने के गठन हुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मान्य दिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफ्नो लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरण रोक्ने महिलाहरू किशोर किशोरीहरू माथि अनुसाङ्गिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्। त्यो कुराहरूमा पनि ध्यान दिनु पर्यो।
1: अभिभावकको भूमिका चाहिँ के हो? जो किशोरी बालबालिकाको विषय पनि त्यतिकै सकिपूर्ण छ। अभिभावकले के कुरामा ध्यान दिने?
0: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बालबालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस

भित्र एकजना नागरिक भूमिका छन् जसको दाहिने हातमा हतकटी यसरी झुन्टाइएको छ र ती केही भन्दैछन् भने त्यसरी यस्तो लेखिएको छ। भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने धारणा विश्लेषण चाहिँ चौकी

Ahí

नमस्कार आज को कुरा में तपाईलाई स्वागत छ म कुमार आज को कुरा में हामी विभिन्न मानिसको उदारी उदाहरण काम र समसामयिक विषयमा कुराकानी गर्ने गर्छौं यो कार्यक्रम रेडियोको कार्य एफएम 91.7 मेगाहर्ज बाट हरेक दिन बिहान 6:30 बजे प्रसारण हुने गर्दछ त्यसै गरी 7.5 मेगाहर्ज राजापुर रेडियो कार्यक्रम 81.6 मेगाहर्ज बाट 7:30 बजे प्रसारण हुने गर्दछ आजको कुरामा हामीसँग हुनुहुन्छ दासपुरी नगरपालिका वडा नम्बर 2 राजा निकासी नरबहादुर आज हामी उहाँसँग उहाँको जीवन लगाएर अनुभवको बारेमा

Thank you.

0: भने राजा पराजित हुने र जमिन भाषिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण हुन्छ भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
0: हो नि। पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ,
1: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गरेर थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान कतिको छ, ज्यान नभए के हाम
2: रेडियो।

ऐसे बार बात कर रही हूँ मैं आपको सख्या बारे को बता दूंगा

प्रत्यार बाँकी जिल्लाको कान्की साथ हुनुहुन्छ। रेडियो विमाजना चाहनुहुन्छ भने रु 100 तिर प्रमुख ठाउँमा अधिकतम रु 1,555 रुपियाँसम्मको विमा खरिद गर्न

0: त्यसको बारेमा हामीलाई विद्यालयमा धेरै त भन्दैन भन्छन्
1: किनकि मेरो सहमति नै छैन भने अब उसले जबरजस्ती गर्ने कुरा पनि भएन. माया छ भनेमा हरेक कुरामा तयार पनि गर्छ. आफ्नो मनले अनि होइन भनिरहेको बेला के गर्ने?
2: रेडियो
1: रेडियो रेडियो

మహిళలు పురుషులు సంపన్న

0: मानुषाको सही नगरपालिकाधीन यदुकाहाको एसएनआई जनतामा विकास शिक्षक श्री कृष्ण जिम्मासँग
1: किशोरीहरूमा महिना महिना दिनमा जो स्पर्धा हुन्छ यो करिब 5 दिनको हुन्छ। महिला र पुरुष बीच

ಅಡಿಗೆಗೆ ಹತ್ತಿರ ಮಾಡಿದರು.

Thank you.

تَرْمِينَ.

Yeah, you're not.

Thank you.

0: خبرين هي أصوات صوت غادي بجد غير جدا سيك نظر خارجة ما بقى مهرة سموني سبينا أنه مرتبكة
1: एक सूचना संघ व्यक्ति करे तो पूर्व प्रयोग तथा संबंधित कार्य विधि थोड़े पहले मत पठाएंगे केवल

covenant. Ani, Tim Ranukov, a one-word winner.

Thank you.

0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
1: तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
0: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता बिहारमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल पाँचगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर आदिको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10%

नगर पालिका क्षेत्र

0: सूचना सँगै अट्याम्पिङ गरेको प्रयोग रूपमा तथा समर्थनकारी विधि प्रणालीमा पठाइने एउटा जानकारी गराइन्छ।
1: यसको बारेमा हामीलाई विद्यालयमा धेरै त भन्दैन त कक्षा भन्छन्
2: किनकि मेरो सहमति नै छैन भने अब उसलाई जबरजस्ती गर्ने कुरा पनि भएन। माया छ भनेमा हरेक कुरामा तयार हुनै पर्छ। आफ्नो मनले अहिले होइन भनिरहेको बेला के गर्ने?
3: रेडियो जुन्ताला र रेडियो पूर्व

哎呀！

0: सुनाया फैकल्टी करे प्रयोग
1: पठाइने जानकारी कराइन्छ।

radio trobarà efectuada sobre les àrees del país.

वा कामको लागि तपाईँ जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षा कर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कम कल गर्ने नेपाल प्रहरी 100 वा 11 मानव देशभित्र युद्धको ढुलो 11 तथा बाल युद्ध 10

Thank you.

Thank you.

0: दैनिक पाँच का समूह नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिनी पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ।
2: रेडियो पूर्वाधार एफएमद्वारा सम्मिलितको जारी सर्वे।
3: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब मन महिना

0: ですよ、
1: そうなんですか、そこは何でいいかわからない。
0: 僕は今、ションションに

Sì, ci torniamo a stare io.

0: सक्नुभयो। आजको वाइसरको छलफल सुरु गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन रुखको फुल्ने, ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेत भन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टाङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन।
2: रेडियो द्वारा जनहितकारी सन्देश।

0: अनुसार नेपालमा 30% वयस्कजनको जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै गुणे हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गोवाद्वारा जनहित जारी सर्भिस।
0: शरीर भाग्ने कपडा, माछा बन्द खोइ यति गोठ बिरुवामा बिसार्ने
3: एकै चिन्तन धेरै होइन। अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् है, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। अक्सर विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: हो
0: नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे हाम्रो हुँदैन, किरा लाग्छ हाम्रो त पऱ्यो।
0: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यस्ता धेरै विधिहरू छन्। त्यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।

0: सही परंपरा को भूमिका प्रदान करा हूँ। किसान जीवनमा लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भइले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: आवश्यक परेमा कौशल्य अस्पताल बाँसबारीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भनी मुख बाँधिने नसा च्याप लिएर हात खुट्टा नछर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुटेजर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसबारी पाँच बाँसबारी
0: सम्पर्क नम्बर 0484001192 र 4002010 कौशल्य अस्पताल बाँसबारी खनाल चोक नजिक।

I'm

Thank you.

Thank you.

0: on the planet of Tatiana discovered.
1: Well, Tatiana is a woman.

0: पूजा वर्तमान चाड पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा खाइने स्वस्थ रहनुमा तरकारी तथा फल फुलहरू एकै छलामा
1: विभिन्न आइटम त मौसमी र बेमौसमी तरकारी तथा फल फुलहरू तरकारी तथा फल फुल भएको फसललाई एकपटक यो गर्ने मौका अवश्य
2: दिनुहोस्।
0: किसान चौकदेखि दक्षिण पश्चिम साईको पहिलो घरमा मथुरा सरकारी तथा फलफुल पसल राजगढी किसान चौकको दक्षिण साईमा

0: आवाजाची पाठ्यपुस्तक असणे आवश्यक आहे.
1: ही प्रकारे शाश्वत हवी.

चाहिएको खाता साँझ पाँच बजे मौसम बुलेटिनमा स्वागत बाङ्ग चौधरी बाँसरी नगरपालिकाले चलुखा मौसम विज्ञान विभागको पूर्व सूचना अनुसार घनपानीकोमा सम्भावना नेपाल ओर्से उच्च सतर्कता अपनाए बाँसरी नगरवासीको अर्जी गर्नुभयो। बाँसरी नगरपालिकाका नगर प्रमुख हरक पाटिल खड्का आफ्नो फेसबुक पेज मार्फतले

Mandi cari duit.

Well, I'm like, these are some of the people that have been

Peace.

Thank you.

रेडियो के द्वारा जनहित में लड़ाई संदेश

0: तीनवटा पाएका सम्भावित विपद जोखिम न्यूनीकरण राजपुरको जारी टिका पनि रहेका सर्वथा मौसम विज्ञान विभागको पूर्व सूचना हुन मध्यनजर गति नगरपालिका र जनस्थापनमा नाला आसपासको बासिन्दाहरूका उच्च सतर्कता अपनाए अर्जी गर्नको बासकरी नगरपालिका नगर प्रमुख खडक बहादुर खड्का अपन फेसबुक पेजपछि विशेष गरी कलकत्ता खड्का सिमानमा बसोबास गर्ने नगरवासी पनि सतर्क रह अर्जी गर्नुभएको बासकरी नगरपालिका भित्र सबै गरी मन खड्का लियो खड्का बुटुवा खड्का तपाईँ ठ्याक छोटी छोटी खड्का नदी सडक कोर्से पानी पर्दा जाँदा क्षेत्रमा पानी बहाव भएर कटी नगरपालिका सावधानी अप्नाए अर्जी गर्नुभयो नगर प्रमुख र जनता खोलमा नानीमा पानी बहाव भएर सेक्न खनि तर्क प्रयास निकाल्न उत्तरपट्टि काम बाहेक निर्णय गर्दै अर्जी गर्नुभएको सम्भावित आँधी बोखा सहितका कडा पानी पर्न विषयका विपदको सामना गर आवश्यक सामग्री समेत तयारी अवस्थामा रहन नगर प्रमुखका जानकारीहरूबाट विपद व्यवस्थापन समिति सुरक्षा निकाय नेपाल रेड क्रस नेपाल प्रहरी रेड क्रस लगायतका संस्थाहरू समेत अलर्ट अवस्थामा रह अर्जी गरेको उहाँ बताउनुबाट नगरपालिका मेमोरी माध्यमले नगरवासी हर सम्भावित जोखिममा सचेत गरेतिर लग्जाने कि नगर प्रमुख हत्या पानी पर्नेद्वारा उच्च सतर्कता अप्नाए अर्जी गर्नुबाट बर्दियाको पाँचकै नगरपालिका आठ जुडेनामा बन्दिरहेको नेपाल विद्युत पावर हाउसमा काम गर्न श्रमिकको मनको अवस्था तथा श्रमिक सम्बन्धित व्यवस्थालाई स्थलगत अनुगमन गरिदिनुभयो पाँचकै नगरपालिकाको नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक किङ्गिरा चौधरी नेतृत्वमा कैकलक अनुगमनका क्रममा श्रमिकको नियन्त्रणलाई बैठकले बैठक सुरक्षा सामग्रीका व्यवस्था मूल्य निर्मिन तथा हाजिरी कार्ड बैठकले विषयमा निरीक्षण गरिरहेको अनुगमनका क्रममा कम श्रमिकको मध्ये हाजिरी कार्ड निरहको जिल्ला बजेट अनुसार कार्यालय समेत निकाल्यो अनुगमन परिचय भएको श्रमिकको कन्ठ कम्पनी सुविधाहरूमध्ये अर्जी गर्नुभएको उहाँ श्रमिकको अर्जीले एक आपसमा समझदारी कायम गरेका प्रकल रेटले कम ज्यादामा काम गर्न अवस्था सिर्जना गर्ने हुँदा समेत उहाँ बताउनु भएको अनुगमनका क्रममा एकपटक श्रमिक सम्बन्धी समस्या समाधानको लागि सम्बन्धित पश्चिमगण आवश्यक सुझाव दिनुको बेठो वास्तवी नगरपालिकाको योजना तथा अनुगमन शाखा प्रमुख खर्क बहादुर गोरी
1: यदि चित्रकारहरूमा जानु भन्ने पनि तपाईँको अधिकार छ काम गर्नु पर्दैन तपाईँ साथीहरूमा जानु भन्दा अर्को पाँचजना तयार भयो हाम्रो नै कमजोरी छ नि त साथै सेवा गर्छु भनेर

पालिकाले मार्नुको

संदेश पर्दा करा वर्षाका सम्भावनाहरूको उच्च सतर्कता अपनाए अधिकरणबाट आज राष्ट्रिय सभाको पचारी महत्वशील दहाल बन्दाको खाडीमा विकसित हुन जागेट प्रणालीका कारण ग्यासपर करा वर्षाका सम्भावनाहरूपछि उच्च सतर्कता अपनाए अधिकरणबाट मौसम विज्ञान विभागको पश्चिम पहना आधारमा त्यहाँ पहिला पहिलो तुफानको जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति गरी निकालनका लागि सबको समय दहा तयारी अवस्थामा निर्देशन दिनबाट राष्ट्रिय समाचार सुन्दा हाम्रो सन्देशका समय गएलाबेला हाम्रो सन्देश परिभाषित भएका मुख्य मुख्य सन्देश फेरिफेरा वर्षाको सम्भावना देखभर पाँच श्रीनगरपालिका सम्भावित

Thank you.

0: चार और जन सरकारी जीवन हुन्छ।
1: महिलाको दिन र पुरुषको सुप्रिजनबाट गर्भधारण हुन्छ, यो बारे थाहै थाहा छैन मलाई।
2: हामी फिजिकल भयो भने गर्भवती महिला र पुरुषले सम्पन्नता गर्भवती हुन्छ।

स्त्रीहरू महिना महिना नयाँ सल्लाह हुन्छ, परिवार दिनको हुन्छ, महिला र पुरुष बीच वा किशोर किशोरी बीच यौन सम्पर्क गर्न बारेमा गर्भवती हुने सम्भावना हुन्छ। महिला र पुरुष बीच यौन सम्पर्क भयो भने शुक्रकृत्य मध्ये

0: करने कुरा पहिलो पटक मा प्रेग्नेन्सी हुँदैन रे सुन्दा त धेरै पत्याउने खालको कुरा छ त मैले फ्याट हो कि होइन
1: कतिलाई लाग्छ कि म पहिलोचोटि यो सम्पर्क गरेर सम्पर्क गर्दा केही नै हुँदैन होला जस्तो किशोर किशोरहरूमा भान हुन सक्छ अधिकांशलाई लागेको हुन्छ त्यो बारम्बार यो सम्पर्क गरिरहेको मात्रै पत्र हुन्छ भने धेरैको बुझाइ हुन्छ तर त्यो हुँदैन न त यसमा धेरै फ्याक्टरहरूले प्रभाव पारेको हुन्छ तैपनि यसको बारेमा कहिले काहीँ ख्याल ख्यालमा एकचोटि

कारणले के बुझ्नु पर्यो भने आफ्नो नेपाल सरकारले पनि 20 वर्ष लागि साइज मात्रै बिहे गर्नुभएको यो एउटा सोचेर सम्झेर बुझेर नै यस्तो निर्णय लिएको हो। त्यति बेलासम्म यो 20 वर्षको समयमा केटामा पनि केटीमा पनि शारीरिक रूपले परिपक्व भइसकेको हुन्छ, जसले गर्दा त्यति बेला घरमा रहन गयो भने घरमा रहने महिला पनि र त्यो भित्रको बच्चा पनि सुरक्षित रहन्छ। किशोरकिशोरहरूले त्यो पहिले यौन सम्पर्क गर्नु हुँदैन। कहिले काहीँ परिहाले भने त्यस्तो बेलामा कमसे कम अस्थायी साधनको प्रयोग गर्नुपर्छ या पुरुषले कन्ट्रोल लगाउनुपर्छ, कन्ट्रोल लगाइसकेपछि बच्चा रहने सम्भावना हुँदैन।

सरकारको आर्थिक नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यही आउनु परेर यही सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अब स्थित बस्ती बसेका छन्।

कई कहीं तो निम्न जाति प्रणाली में परिणत भएको मौसमी प्रणाली का कारण जिस पर वर्षा को गतिविधि तीव्र बनेको छ। भारत को उत्तरी आंध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायु संयुक्त हावा का कारण पछिल्लो 24 घंटा में पहाड़ी र सुदूरपश्चिम को उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूको अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधार वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि

सम्भावना रहेको उच्च सतर्कता अपनाउनु भनेको छ। पहिलो पहिलोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलपार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षा कर्मी परिचालन गरेका छन्।

0: बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्लाधिकारी श्री पाण्डे गौतमले आग्रह गर्नुभयो।
1: मुख्य राजमार्ग 86 किलोमिटर राजमार्गमा

विशेष गरी यो

cioè una cosa assolutamente जुन चाहिँ पहिला पहिलो भइसकेको र साथसाथै अरू को भविष्यमा पनि पहिलो जानु हुँदैन।

Thank you.

संस्थित गरी सक्न निर्देशन दिएको छ। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अङ्कले अघि हरायो। यसरी नेपाली महिला टोलीले कम्तीमा 10 पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमिफाइनलमा ईरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करण

खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।

0: सम्भावना पनि आज अलिक बढी सम्भावना देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछि दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम कम सम्भावना हुने जस्तो देखिन्छ। भनेको चाहिँ विशेष गरी हामीले पनि बस्तर जिल्लालाई चाहिँ अलिकति रातो अलर्ट जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमालय उपातहरूमा चाहिँ भारी हिमको हिमपात गर्ने सम्भावना देखिएको छ। भने रसुवाकोट र धारिङ आसपासमा चाहिँ वर्षा देखा पनि अलिकति बढ्ने रसेरमा चाहिँ नर्थ क्लास भन्दा पनि अलिक सम्मिलित भएर सावधानी अपनाउनु पर्ने चाहिँ आशा देखिन्छ। गोर्खा तलाउ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाको सम्भावना देखिएको छ आज र भोलिको लागि। पश्चिमको लागि चाहिँ अलिकति कम हुँदै आयो जस्तो देखिएको छ।
1: तपाईँलाई पनि
2: सामुदायिक
1: घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा

0: चाहिँ छ तपाईँले लकडाउन विषयमा उहाँहरूसँग चाहिँ छलफलसँग चाहिँ मेरो त छलफलसँग त्यति भएको छैन
1: मेरो पनि आफ्नो व्यस्तता हो उहाँहरूको पनि व्यस्तता होला हाम्रो देशको चाहिँ विकास निर्माणको सन्दर्भमा आसाममा कसरी जाने भन्ने कुरामा विकास निर्माण योग्य हुनुपर्छ भन्ने कुरामा हाम्रो अवस्थामा त्यसरी पनि छैन।
0: दोस्रो पटक प्रथम विश्वमा क्षेत्र गर्दाखेरि कविको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नु भनेको
1: एउटा त चाहिँ पहिला

Thank you.

अलिकति सबै राम्रो लाग्छ होइन।

पछाडि प्रसारण हुनेछ।

खाना खाई व्यायाम सब दवाई।

सम ज्ञान गरिने भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठनले डब्ल्यूडब्ल्यूएफ नेपालका साथै उत्तर पूर्वलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान छ।

मित्रता शरीर समूह

0: तरकारी
1: चाल लगाए तरकारी
0: एक

मानव बेचिकल वृद्ध प्रतिरोध 1170 तथा बाल हेल्पलाइन

0: धातु पदार्थबाट टाढा बसौ, स्वस्थ र उज्यालो भविष्य बजाउ।
1: रेडियो पूर्वाधार एफएम द्वारा जनहितमा जारी सन्देश।

रेडियो गुरुबाबा एफएम द्वारा जारी प्रचार संदेश।

Thank you.

0: सुनेतेना आसुने विदेशी नेपाली सेवा
1: सम्मानित मौसम विभागकी महानिर्देशक
0: मान्छे

समाचार फ्लोरिडा डारबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चीनी नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई संयुक्त ब्यान्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डाको हराइएका थिए। दुई नेता बीचको वार्ता आर्टिफिसियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने छानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नामका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसम्मको बन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रुसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लङ्घन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनीजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकारी साम ओक्वेनसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन कति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जुनमा भएको उक्त ह्याकिङ बारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।

0: प्रशासनले देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढाइएको सन्दर्भमा केही दिन अघि हामीले सड़क विभागका प्रवक्ता सुबराज नेपाललाई टेलिफोन सम्पर्क गरी सुरुमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौँ।
1: अहिले यो हामीले सम्बन्धित जोखिमलाई ध्यानमा राखेर नानीहरू सडक एउटा रिपोर्ट गर्ने भनेर जिल्ला निर्णय गरेको छ। आज फ्याक्ट्री रोकिनुबाट उसले दिउँसो कार्य रेक्सन रोकेको थियो है, त हामी पुगाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारणहरू छन् जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सडकहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत
0: अझै केही दिन बस्दा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सडकहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
1: पहाडी भेगहरूमा जहाँ चाहिँ वर्षातको इन्टेन्सिटी बढी हुन्छ, त्यो ठाउँहरूमा चाहिँ आइडेन्टिफाई पहिलाहरू त्यो ठाउँमा चाहिँ हामीले सेन्सिटिभ गरेर राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा दुई घन्टाभित्र पहिरो सफा गरेर कम्ती आउँदाखेरि
0: अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सडक बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौँ र अन्य सडकहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
1: अब स्थानीय प्रशासनले निर्णय गर्ने हो, जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिले राखेको दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, जोखिमको चाहिँ अलिकति फिक्स बढ्यो भने चाहिँ
0: सँगसँगै अब यो सडक भएको चाहिँ त्यसको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि यसँग जोडिएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले प्रश्न के रूपले सोधेको भने कृष्ण वीर जस्ता अस्थायी रूपमा सञ्चालनमा लिइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
1: अब जब यो बाटो सकिन्छ त्यस पछाडि चाहिँ हामीले काम सुरु गरिसकेका छौँ। यो बाटोपछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल सहयोग काम भइरहेको छ किनभने गर्ने अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डर्डाइजेसनहरू नै राखेका हौँ। अहिले अब प्रयोग गरिहाल्यो भने सफा गर्नु असर भइहाल्यो भने ट्र्याकिङ गर्ने अप्ठ्यारो हामीले गर्न सक्ने अवस्था चाहिँ हो, तर लङ टर्ममा चाहिँ हामीले ट्र्याकिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ करिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्री हालेर खाँदामा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ करिडोरहरूबाट चाहिँ ट्राफिक म्यानेज गर्ने गरी त्यस्तो अनुभव गर्दा
0: अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
1: हाम्रो सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट, पहिला चाहिँ कृषिले चाहिँ हेरिदिनु होला, कति ठाउँमा चाहिँ हाम्रो डिसिजनहरू पनि अलिकति फल्न भएको देखिन्छ। त्यही भएर तपाईँ पहिला गइरहेको छ भने गाडी जबरजस्तीमा हालिदिनु होला, सुरक्षाकर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्न चाहन्छु।
0: सडक विभागका प्रवक्ता सुबराज नेपाले प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमिनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुङ्गाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
2: एक बच्चा एक बिरुवा भनेर आएका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चमनाथ नगरपालिका दशकी देवकी घरले। विभिन्न प्रकारका विपदहरू निम्तिएको छ, त्यसलाई निराकरण गर्नको लागि बाल बालिकाहरूलाई पनि छात्रपूर्ण कार्यक्रममा संसार गरायो। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमुको बिरुवा रोपिरहेको छ। बाल बालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूले यस वर्ष मात्र 2,285 धोपी र किमुको बिरुवा रोपिएको बताउँछन् होल भिजन इन्टरनेसनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक देश बहादुर राहुल।
3: हामी 2,285 रोपेको
2: माथिल्लो कर्णाली को डोल्पा मुगु हुम्ला कालीपुर र जुम्ला जिल्लामा बाढी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथ साथै तटबन्दीको काम गर्दै आएको बताउँछन्। भू तथा जलधारा व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत सरोज खनाल कर्णालीको दसवटा जिल्ला मध्ये माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने पैस उखर धुपी र किन्नुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड दिइरहेको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जिल्ला।
0: संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनी राष्ट्रपति शी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कयौं विषयहरूमा दुई नेताहरू बीच मतभेद छ। राजकीय भारतमा हिजो वाशिङटन डीसी पुगेका शीलाई विमानस्थलमा आइपुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणेन्द्र दाहालबाट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेदो पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। पहिलो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाती राख्न सहमति भएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स एआईको नियन्त्रण पनि दुई नेताको एजेन्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियन्त्रण गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियन्त्रण खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउन उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पर्ने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति शीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसी कि लौरा बिकर भन्छन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो नौ वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।

0: चाहिँ कहिलेका लक्षणहरू हुन्
1: र कहिलेका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर सम्झेको त
0: सबैभन्दा पहिलो आफ्नो सङ्केत थाहा हुने रहेछ है हो नि पहिलो चाँडो कहिले जमिन मुनिबाट चट्ट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिलो सङ्केत थाहा पाएर के भन्नु बसेर ठाउँ छोड्न सकिँदैन
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सब सामान निकाल्नु पर्यो यतिले हिँडिहाल्नु मिलेन
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सर सामान निकालेतर्फ लड्नु भनेको जोखिम चढाउनु हो सामानको लोप गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कसलाई हो ज्यान नभए के हाल

işlemesin.

विश्वास लग्नको सही जानकारी पाइदिएला लघु उपचार केन्द्र आमाबाबाकै सफलता आधिकारिक भएको नेपाल डटमा चाख आवश्यक जानकारी लिने शक्तिका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इक्विटी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा